0: आकाशवाणी श्रीनगर की आवाज़ समीन सुबह के 6:35 हो चुके हैं। समाप्त करें प्रोग्राम सुबहगाही।
1: السلام علیکم ورحمۃ اللہ وبرکاتہ پروگرام صبح گاہی ہے چیز تہندس خدمت مز حاضر پروگرام آغاز کرو تلاوت کلام پاک تہ ام کے ترجمہ ست
2: ستوہم سپار سورہ الرحمن آیت نمبر 66 تا آیت نمبر 68

0: امام غزالی علیہ رحمہ بتاتے ہیں کہ عقل مند شخص وہ ہے جو اپنی زبان کو دوسروں کی مذمت سے محفوظ رکھے۔ مشہور عالم اور مفکر بطلموس کا فرمانا ہے کہ حکمت ایک درخت ہے جو کہ دل سے اگتا اور زبان سے پھل دیتا ہے۔ ایک مفکر کا قول ہے کہ کوئی چیز ایسی نہیں جو زبان سے بڑھ کر ضرر پہنچا سکے۔ مشہور فلسفی بو علی سینا کا قول ہے کہ دنیا کی بہترین چیز شیریں زبان ہے۔ حضرت لقمان علیہ رحمہ تاکید کرتے ہیں کہ خاموشی کو اپنا شعار بناؤ تاکہ زبان کے شر سے محفوظ رہ سکو۔ وہ یہ بھی بتاتے ہیں کہ ہر مجلس میں زبان کی حفاظت کرو۔ سقراط کے شاگرد افلاطون کہتے ہیں کہ بات کو دیر تک سوچو، پھر زبان سے نکالو، اس کے بعد عمل کرو۔ مشہور صوفی خواجہ حسن بصری رحمت اللہ کا قول ہے کہ زبان سے سر کی حفاظت ہو سکتی ہے۔ رام کرشن پرمہنس بتاتے ہیں کہ جب دل اور زبان ایک ہو کر کوئی چیز مانگتے ہیں تو اس دعا کا جواب ضرور ملتا ہے۔ بینجامن فرینکلن کا کہنا ہے کہ پیروں کی لگزش کے بعد سنبھلا جا سکتا ہے، لیکن زبان کی لگزش کے بعد سنبھلنا مشکل ہے۔
1: تو ہے اس وقاش رچر بوزان پروگرام کے اس کی شمارک واق ووتاند انشاء اللہ تعالیٰ سبدو بیتی تہندس خدمت اس مز حضر دیو اس کی اجازت بیو خدا سوال۔
2: آکاش وانی سری نگر کی آواز میڈیم ویو کے علاوہ ایف ایم 103.5 میگا ہرٹز پر 6:55 ہو رہے ہیں۔ اب آکاش وانی دلی سے سنسکرت، ہندی اور انگریزی خبروں کے بلٹن نشر ہوں گے۔
3: سمپرتی وارتاہ شروعیتام پرواچکا سادھنا شرما۔ अथ वार्ताः। प्रधानमन्त्री नरेन्द्र मोदी अवदत् यत् आधुनिके विश्वस्मिन् सामुद्रिक शक्तिः राष्ट्रस्य सामरिक प्रभावस्य प्रमुखा आधारा अस्ति। कोलकातायां श्यामा प्रसाद मुखर्जी जलपोत स्थात्रे तेन स्वदेश निर्मिताः त्रयः नौ सैनिकपोताः आईएनएस दुनागिरिः, आईएनएस संशोधकः, आईएनएस अग्रयश्च भारतीय नौसेनायै समर्पिताः।
4: INS विक्रांत से लेकर आज तक की यात्रा केवल नए युद्ध पोतों की यात्रा नहीं है, यह भारत की बढ़ती आत्मनिर्भरता की यात्रा भी है। इनका निर्माण भारत में हुआ है, इनकी डिजाइन भारत में तैयार हुई है, इनके निर्माण में भारतीय उद्योगों की प्रतिभा लगी है और यही नए भारत की सबसे बड़ी ताकत है।
3: तेन उक्तं यत् एतेषां पोतानां निर्माणे द्विशताधिकाः सूक्ष्म लघु मध्यमोद्यमाः योगदानम् अकुर्वन्। प्रधानमन्त्री नरेन्द्र मोदी साम्प्रतिकवर्षस्य अन्ताराष्ट्रिय योग दिवसस्य वैश्विक उत्सव रूपेण आयोजनार्थं विश्वस्य जनान् प्रति कृतज्ञतां व्यक्तवान्। तेन उक्तं यत् योगः विभिन्नेषु देशेषु समाजेषु च स्थितान् जनान् स्वास्थ्य कल्याणयोः समान लक्ष्ये संयोजयति। प्रधानमन्त्री एतत् विश्वस्य कृते प्रेरणादायकम् अस्ति इति अवदत्। राष्ट्रपतिः द्रौपदी मुर्मुः कुनो राष्ट्रिय उद्यानस्य भ्रमणं करिष्यति। राष्ट्रपतिः द्रौपदी मुर्मुः मध्यप्रदेशस्य कुनो नेशनल पार्क इत्यस्य राष्ट्रिय उद्यानस्य भ्रमणं करिष्यति। सा प्रोजेक्ट चीता इति योजनायाः प्रगतेः समीक्षां करिष्यति, तथा च व्याघ्रपालकैः वन कर्मचारिभिः स्थानीय जनैश्च सह संवादं करिष्यति। अधिकारिणाम् अनुसारेण भारते सम्प्रति 500+ व्याघ्राः सन्ति, तेषु अधिकांशतः कुनो राष्ट्रिय उद्याने वसन्ति। भारतम् अद्यारभ्य नवदिल्ल्यां ब्रिक्स राष्ट्राणां राष्ट्रिय सुरक्षा परामर्शदातॄणां द्विदिवसीय सम्मेलनस्य आयोजनं करोति। अस्य अध्यक्षताम् अजीत डोभालः करिष्यति। नीट यूजी 26+ पुनर्परीक्षा सुदृढ सुरक्षा व्यवस्थायां सुसम्पन्ना। राष्ट्रिय परीक्षा अभिकरणस्य अनुसारेण देशे विदेशे च स्थितेषु 40+5,000 परीक्षा केन्द्रेषु

रिकॉर्डिंग आज तो पगह सुबह साढ़े दह बज बहि बज तम प्रोग्राम फोन नंबर 01942452019। سرینگر روز کم کھت کم درج حرارت 15.4 ڈگری سیلسیس یل زن جمع روز کم کھت کم درج حرارت 23.3 ڈگری سیلسیس ریکارڈ کرنا ات سب خبرن ہند یہ بلٹن اند۔

0: تس ابن گے بس مہربان تس ابن گے بس
1: سمنت سو چھکر تو رو بوزان پیش کران غلام عبدالحمید تیلی تو یہ ساتھی منش بوزو تہ کلام غلام قدر میر ابن غیب یہ آکاش وانی سری نگر سون دہ ملان بوزیو یہ آکاش وانی سری نگر ہے دن کے 12 بجنے والے ہیں پیش ہے آکاش وانی دلی سے خبریں
2: نمسکار آکاش وانی سماچار کے ساتھ میں کنک لتا भारत आज से नई दिल्ली में ब्रिक्स देशों के राष्ट्रीय सुरक्षा सलाहकारों की दो दिन की बैठक की मेजबानी करेगा। राष्ट्रीय सुरक्षा सलाहकार अजित डोभाल बैठक की अध्यक्षता करेंगे। इस दौरान साइबर सुरक्षा, डिजिटल खतरों, आर्टिफिशियल इंटेलिजेंस से जुड़े जोखिमों और अन्य गैर पारंपरिक सुरक्षा चुनौतियों पर चर्चा होगी। प्रतिनिधि आतंकवाद रोधी सहयोग और सूचना तथा संचार प्रौद्योगिकी के सुरक्षित उपयोग से जुड़े मुद्दों की भी समीक्षा करेंगे। बैठक में भारत, ब्राजील, चीन, रूस, दक्षिण अफ्रीका सहित ब्रिक्स के 11 सदस्य देशों के सुरक्षा प्रमुख